0: Art Bar is Saskatoon's artsiest hotspot, boasting a cool underground vibe, top-tier talents on the main stage, and serving your favorite cocktails, mocktails, and beers. Want to try your hand at stand-up comedy, storytelling, poetry, music, or drag? Art Bar hosts a variety of weekly and bi-weekly open mics on their front-of-house stage, including an acoustic jam every Sunday from 1 to 4 p.m. Art Bar at 229 20th Street West. Find tickets and so much more at artbartheater.com. The vast expanse of the prairies deserves a sound as big as the horizon. Performing a wide range of beloved classics, new works, and showcasing prairie artists, the Saskatoon Symphony Orchestra is helping you rediscover your love of music. Visit saskatoonsymphony.org for concert information and more. Saskatoon Symphony Orchestra, redefining the prairie voice.
1: Craving Tex-Mex food and live music? For over 30 years, Amigos Cantina has been your go-to spot. Enjoy the Ancho Chicken Enchilada, the Santa Fe Burrito, or any one of your favorites. Available for dine-in or take-up. Check out their menu, hours, and event listings at AmigosCantina.com and follow them on social media for daily specials and the latest updates. Amigos Cantina, 806 Dufferin Avenue.
2: And best of all, we play only vinyl.
3: Every Tuesday night, CFCR is your destination for the long player of long players. Wax nostalgic on Nightwaves. It's an all-vinyl cornucopia of rock and roll that has been spinning into Saskatoon hearts and ears for over 30 years. Playing classic tracks and underground cult favorites from around the world. The coolest records, this Tuesday and every Tuesday from 9 to 11 p.m. Don't miss Nightwaves, only on CFCR.
4: Welcome back to the Aap Sun Rahe Hain Baithak Radio Show right here on CFCR 90.5. और ब्रेक पे जाने से पहले जिस तरह मैंने आज जिक्र किया था आप लोगों से कि मेरा और आप लोगों का साथ रहता है हर हफ्ते की दोपहर 1:30 बजे से लेके 3 बजे तक, जहां पर हम कन्वर्सेशंस करते हैं, डिस्कशंस करते हैं. बहुत सारे जो बैठक के चाहने वाले हैं, बैठक को सुनने वाले जो हमारे रेगुलर कॉलर्स हैं, वो कॉल्स भी करते हैं. मुझे बहुत कुछ उनसे सीखने को मिलता है. बैठक का यही मकसद होता है. और यकीन कीजिए कि जब आप लोग कॉल करते हैं और अपनी मुफीद राह से हमें आगाह करते हैं, अपने आप सजेशंस हमें देते हैं, तो बैठक का मकसद हल हो जाता है. क्योंकि बैठक का मकसद है हम एक दूसरे से जुड़ जाएं. बैठक का मकसद है कि हम बैठें, मिल बैठें, एक दूसरे के लिए थोड़ा सा हम टाइम निकालें. और जो चीज़ें कई, बल्कि बैठक में मैं अपनी बात को रोक के ये कहना चाहता हूँ कि कई लम्हात पिछले तकरीबन 2 साल हो गए बैठक को करते हुए, तो बैठक में कई लम्हात ऐसे भी आए हैं कि बहुत सारे दोस्तों ने, बहुत सारे हमारे जो लिसनर्स हैं, हमारी जो बहनें हैं रेगुलर कॉलर्स, वो हमें कॉल करके दे डू शेयर थिंग्स, ठीक है. और जो they're very comfortable talking about stuff, talking about their issues और इस तरह. तो ये जब चीज़ें होती हैं बैठक में, तो दिल ही खुशी होती है कि बैठक का मकसद जो है वो हो रहा है हल. और आज चूँकि हम प्रोग्राम में बात कर रहे हैं इखलाकियात के ऊपर, एथिक्स के ऊपर, और मैंने ब्रेक पे जाने से पहले भी कहा था कि ये ऐसी चीज़ें हैं कि इतनी कॉमन हो गई हैं कि हम इनको वो आम के सेंस में डाल के अपनी रेगुलर बेसिस में बेसिक नेसेसिटीज़ को पूरा करते करते हम इन कॉमन चीज़ों को कब इग्नोर कर देते हैं हमें भी नहीं पता चलता. खैर, हम बात कर रहे थे कि जी इखलाकियात की. तो वैसे खुश इखलाकी के लफ्ज़ से तो दुनिया में कोई, मतलब हर कोई वाकिफ़ है ना. कोई भी मेरा नहीं ख्याल इंसान ऐसा होगा कि जो यू नो गुड मैनर्स और एथिक्स और खुश इखलाकी और इन सारी चीज़ों से ना वाकिफ़ हो. और आप सब लोगों ने कभी गौर किया है, या बल्कि गौर कीजिएगा कि जो शख्स अच्छे अखलाक का मालिक हो, सभी उससे उनसियत रखते हैं, सभी उससे मोहब्बत भी करते हैं. इसी इंसान की हकीकत में इज़्ज़त और तकरीम भी करते हैं. तो ऑफ़ कोर्स मैंने 12 दफ़ा पहले भी ज़िक्र किया, अभी भी कह रहा हूँ کہ اگر آپ اچھے اخلاق کے مالک ہیں, اگر آپ مثبت اخلاق کو لے کے چل رہے ہیں, تو ڈیفینیٹلی آپ کی عزت, آپ کی قدر اور بڑھ جاتی ہے. اب اخلاق کی سینس میں آپ لوگوں نے خود کو بیوقوف نہیں بنانا, لوگوں کی خوش آمد میں بہت نہیں پڑ جانا. وی ہیو ٹو ڈرا لائن بٹوین یو نو کہ ہم پیچھے پیچھے یا ہم جو ناجائز چیزیں ہیں یا جو غلط رویے ہیں ہم نے ان کو بھی ایکسیپٹ نہیں کرنا. بینگ اسٹریٹ فارورڈ اینڈ بینگ آف کورس لائک ٹاکنگ اسٹریٹ فارورڈ اور اسٹریٹ فارورڈ طریقے سے ڈیلنگ کرنا دوسروں کے ساتھ, یہ بھی ایک آپ کی اخلاق کی ڈائریکشن میں ہی چیز آتی ہے. تو خیر اب ہم دیکھتے ہیں کہ خوش اخلاقی آخر ہے کیا چیز. تو خوش اخلاقی سے آپ مراد یہ بات کر لیں کہ بات کریں تو ہمارے لہجے میں نرمی ہو, چہرے پہ مسکراہٹ سجی رہے, دوسروں کے ساتھ ہم ادب و احترام سے پیش آئیں, کسی کی نفرت کا جواب بھی محبت سے دیں. اب اس چیز کا میں نے پہلے بھی بات کیا کہ وی ہیو ٹو ڈرا لائن بٹوین کہ ایف سم بڑی از لائک پشنگ یو ٹوورڈز دا کارنر سو دیر از اے پوائنٹ دیٹ یو گیز ہیو ٹو اسپیک آؤٹ, یو گیز ہیو ٹو رسپانس, رائٹ. تو اخلاق کی سینس میں ہم نے وہ بالکل ہی مطلب کارنرڈ نہیں ہو جانا. تو اب ایز وی آل نو کہ ہمارا جو دین ہے اسلام, یہ ایک مکمل دین ہے, ٹھیک ہے, جس سے ہمیں ہر طرح کی رہنمائی حاصل ہوتی ہے. ہمارے پیارے نبی کریم صلی اللہ علیہ وسلم اعلیٰ اخلاق کے مالک تھے. آپ صلی اللہ علیہ وسلم کی ذات مبارکہ پوری انسانیت کے لیے ایک عمدہ نمونہ ہے. اللہ تعالیٰ نے اپنے کلام پاک میں بھی آپ صلی اللہ علیہ وسلم کی ذات اقدس کو مسلمانوں کے لیے اسوہ حسنہ قرار دیا, ٹھیک ہے, جس میں اگر میں ذکر کروں تو سورہ الاحزاب میں ہے اور اس آیت کا ترجمہ کچھ یوں ہے کہ البتہ تمہارے لیے اللہ کے رسول صلی اللہ علیہ وسلم کی ذات میں بہترین نمونہ ہے. تو جو اخلاق ہے اس کی, جس طرح میں نے پروگرام کے پہلے حصے میں ذکر کیا کہ اخلاق کی ہمیں تعلیم ترجیح جو ہے اس کی ہمیں شروع سے دی جا رہی ہے. اسلام کی یہ بیسک تعلیمات میں سے ہے کہ آپ نے کوشش کرنی ہے کہ آپ کے وجود سے کسی اور کو نقصان نہ پہنچ رہا ہو, آپ نے یہ کوشش کرنی ہے کہ آپ کی زبان سے دوسروں کی دل آزاری نہ ہو, آپ نے یہ کوشش کرنی ہے کہ آپ کے ڈیسیجنز اس طرح کے ہوں, بھلے وہ کبھی کبھار جائز لگتے ہیں مگر ان میں دوسرے لوگوں کے لیے نقصان کا زیادہ پہلو ہوتا ہے. تو ان ساری چیزوں کو ہم نے اگنور کرنا ہے, ان ساری چیزوں پہ ہم نے کڑی نظر رکھنی ہے. اسی طرح ڈھیروں اسلامی تعلیمات ہمیں اخلاق کے بارے میں ملتی ہیں اور اس کی اہمیت بھی ہمیں ملتی ہے. ہمارے لیے مشعل راہ نبی کریم صلی اللہ علیہ وسلم کی ذات مبارکہ ہے جو خوش اخلاقی کے عظیم الشان مرتبے پر فائز ہے. اب اگر ہم بات کریں, اب بات یہ آتی ہے کہ خوش اخلاقی کو پسند تو ہر کوئی کرتا ہے لیکن اس پر از خود عمل بہت کم کیا جاتا ہے. آخر اس کا کیا مطلب, اس کی کیا ریزن ہے کہ ہر کوئی بندہ جو دوسرا کوئی انسان خوش اخلاق ہے تو اس کو ہم اپریشیٹ بھی کرتے ہیں, اس کو پسند بھی کرتے ہیں, اس کا ذکر بھی ہوتا ہے, مگر کئی دفعہ انکلوڈنگ مائی سیلف ان فرسٹ رو کہ ہم ڈفرینٹ پہلوؤں میں, مختلف پہلوؤں میں ہم جو بیسک ریکوائرمنٹس ہوتی ہیں بیسک ایتھکس کی, نارمل چیزوں کی, ہم انہیں کو اگنور کر رہے ہوتے ہیں, ٹھیک ہے. مثال کے طور پہ ہم لوگ اپنے ہر معاملے میں, خاص طور پر ملنے جلنے کے معاملات میں, انا کو سامنے رکھتے ہیں جو ہمارے اخلاق کی دھجیاں اڑا دیتا ہے. چاہے تو رشتہ داروں کے معاملات ہوں, دفتروں میں میل جول کو نیچے, یا تعلیمی اداروں کو ہی لے لیجئے, ہر جگہ پہ ہم لوگ اکثریت ہی خوش اخلاقی سے آری نظر آتے ہیں. اور اسی پہ فرد کیانی کا ایک شعر ہے کہ ہر شخص اخلاق کا ایک معیار بنا لیتا ہے, ہر شخص اخلاق کا ایک معیار بنا لیتا ہے, اپنے لیے کچھ اور, زمانے کے لیے کچھ اور. तो ये बड़ा आसान फहम सादा सा शेर है, मगर इसमें जो है वो हमने इखलाक के अपने ही मियार बनाया हुआ है, ठीक है, कि मेरे नज़दीक ये अच्छी चीज़ है तो यू नो मेरे साथ भी। आप याद रखें कि जस्ट ट्रीट अदर्स द वे यू वांट योरसेल्फ टू बी ट्रीटेड। अगर आप दूसरों को इज़्ज़त देंगे तो आपको इज़्ज़त मिलेगी। अगर आप दूसरों को गलत तरीके से ट्रीट कर रहे हैं, मिसबिहेव कर रहे हैं, सो आई डोंट थिंक वी आर इन शूज़ देयर वेयर वी कैन एक्सपेक्ट अदर्स टू रिस्पेक्ट अस, ठीक है। तो वो ही होगा जो हम दूसरों के लिए तैयार करते हैं, जिस तरह हम दूसरे लोगों के लिए हम प्रिपेयर करते हैं। सो ऑन दैट लाइटर नोट, आई एम गोइंग टू ऐड अ ब्यूटीफुल अनदर म्यूजिकल ट्रैक इन टू द शो, और क्योंकि बातें बहुत ज़रूरी हैं, बातों के साथ साथ आप लोगों को म्यूज़िक भी चाहिए होता है, तो इसलिए थोड़ा थोड़ा म्यूज़िक और थोड़ी बातें। उम्मीद है कि प्रोग्राम में आप सब लोगों को मैं बोर नहीं कर रहा होता। प्लीज़ आप अपनी सजेशन से आपकी जो राय होती है उससे मुझे ज़रूर बताया करें, ताकि हम प्रोग्राम में मज़ीद इम्प्रूवमेंट ला सकें। आप ये ख़ूबसूरत सा गाना सुनिए और इंशाल्लाह फिर वापस आते हैं और प्रोग्राम को यहीं से कंटिन्यू करेंगे।

सुन रहे हैं बैठक रेडियो शो राइट हियर ऑन CFCR 90.5। ये थी साहिर अली बग्गा की नई गज़ल जो आई थिंक यूट्यूब पे 4-5 दिन पहले ही आई है, और आजकल के म्यूज़िक में इस तरह की खूबसूरत जो ट्रैक्स हैं वो सुनने को अनफॉर्चुनेटली कम मिल रहे हैं। आई थिंक सजाद अली और दूसरे जो आर्टिस्ट्स हैं उन्होंने भी गज़ल वो पहले भी करते थे मगर अब वो इस तरह क्लासिकल की तरफ दोबारा आए हैं। बट जो साहिर हैं इन्होंने ही इज़ ऑफ कोर्स वन ऑफ़ दी लेजेंडरी नेम इन पाकिस्तान, और इन्होंने जो ये लम्हा टाइटल इन्होंने अभी ये रिलीज़ किया है अपना सिंगल, ये हकीकी मानों में म्यूज़िक की कंपोजिशन आप देख लें, लिरिक्स देख लें, पूरा स्टाइल इट्स ब्यूटीफुल एंड इट्स सरानिक, और ये एक्चुअल में गज़ल की जो है वो इसका इसमें इन्होंने हक अदा किया है, और ये वेरी रेयर टू सी कि बाकायदा एक 3-4 मिनट के सिंगल के लिए प्रॉपर पूरी पहले उसके रिलीजिंग सेरेमनी में प्रॉपर लाइक कॉन्फ्रेंस की जाए। तो आई हैवन सीन द वीडियो येट लाइक इन विच ही हैज़ लाइक कंडक्टेड द कॉन्फ्रेंस फॉर दिस हिज न्यू सिंगल, लेकिन ये इट्स अ न्यू ट्रेंड एक्चुअली एंड इट्स प्रीटी गुड ट्रेंड तो नहीं है, खैर पहले भी ऐसा हुआ है बट इट्स वेरी रेयर टू सी इन टुडेज वर्ल्ड। तो खैर बात कहाँ से कहाँ निकल गई, आज के प्रोग्राम में हम जिक्र कर रहे हैं इखलाकियात की और एथिक्स की, और इसी उम्मीद के साथ प्रोग्राम को हम कंटिन्यू रखेंगे और के जी आप लोगों के लिए कुछ ना कुछ इस प्रोग्राम में सीखने के लिए है। तो जिस तरह मैंने म्यूज़िक से पहले मैं बात कर रहा था फरहत कियानी के शेर की, के हर शख्स इखलाक का एक मियार बना लेता है अपने लिए कुछ और ज़माने के लिए कुछ और, तो मैं बात कर रहा था कि अगर हम दूसरे लोगों की रिस्पेक्ट करेंगे तो हमें रिस्पेक्ट मिलेगी, अगर हम दूसरे लोगों के साथ मिसबिहेव कर रहे हैं अपने दिल में जो है वो नफ़रत पाली हुई है कुदूरतें रखी हुई हैं तो हाउ कैन वी एक्सपेक्ट फ्रॉम अदर्स टू ट्रीट अस लाइक इन बेटर वे, ये मुमकिन ही नहीं है, ये नेचर के बिल्कुल अगेंस्ट है। आप एक बात याद रखें कि इफ़ यू आर फीलिंग बैड फॉर समवन, अगर आपके जहन में आपके दिल में कुछ गलत फहमी चल रही है और आपके बिहेवियर में कुछ खिंचाव है, इवन दो यू हैवंट एक्सप्रेस्ड योर फीलिंग्स और यू हैवंट कन्वेड योर थाट्स टू द फॉलोइंग पर्सन, they will get the negative vibes from you anyway, ठीक है, ये एक natural सी चीज़ है। तो ये यहीं से इसकी पहली सीढ़ी आप चढ़ जाते हैं कि अगर आप दूसरे लोगों के लिए बुरा सोच रहे हैं कर रहे हैं नियत रखते हैं तो फिर वी कैंट एक्सपेक्ट फ्राम अदर पीपल टू रिस्पेक्ट अस अगेन। तो खुश इखलाकी अगर फितरी तौर पर हम में मौजूद है और वी डोंट हैव टू एक्सरसाइज एनीथिंग लाइक स्पेसिफिकली टू अडॉप्ट मैनर्स और या एथिक्स, तो फिर अगर ये फितरी तौर पर हमारे हमें मौजूद है तो फिर अल्लाह तबारक ताला की तरफ से ये एक ख़ास नेमत है, लेकिन अगर कुदरती तौर पर ये नेमत मौजूद नहीं तो अल्लाह ताला ने उसे पैदा करने की सलाहियत भी इंसान को दे रखी है। ये बड़ी पते की बात है क्योंकि अगर तो आप फितरी तौर पर खुश इखलाक हैं तो फिर आप खुशकिस्मत हैं, आपको ये अल्लाह ने ख़ास नेमत दी हुई है, लेकिन अगर आप फितरी तौर पर खुश इखलाक नहीं हैं तो फिर अल्लाह ने आपको बिल्कुल ऐसे लाइक महरूम नहीं रखा हुआ, यू आर स्टिल ब्लेस्ड विद दी कैपेबिलिटी के आप इस चीज़ को लाइक डिफरेंट, देर आर लाइक डिफरेंट एक्सरसाइज लाइक नॉट वॉट यू डू इन जिम बट ऑफ कोर्स ऑन डेली बेसिस इन सेंस ऑफ सेल्फ डिवेलपमेंट और आपके अपने किरदार के सेंस में अगर आप प्रैक्टिस करेंगे तो उसकी सलाहियत अल्लाह ताला ने आपको दी हुई है और वो फिर आप इसको अपना ओढ़ना बिछोना बना सकते हैं, अपना लाइफस्टाइल बना सकते हैं, लेकिन सबसे पहले इंसान को अपने नफ्स पर काबू पाने की कोशिश करनी चाहिए। इखलाक ये अब हम बात कर रहे हैं कि अच्छे इखलाक को अपनाने के लिए पहला स्टेप क्या करना है कि हमने अपने नफ्स पर काबू पाना। मिसाल के तौर पर
مثال کے طور پر انسان کو غصے کی حالت میں خود پر قابو ہونا چاہیے. وی شوڈ ہیو کنٹرول آن آر نروز کہ ہم نے غصے میں جو ہے وہ کس طرح ٹریٹ کرنا ہے. اگر ہم لوگ چاہتے ہیں کہ لوگ ہماری عزت و تکریم کریں, لوگوں میں ہمارا ایک معیار قائم ہو, اگر ہم چاہتے ہیں کہ ہمیں اچھے الفاظ میں لوگ یاد کریں, تو پھر ہمیں خوش اخلاقی جیسی عظیم ترین صفت کو اپنے اندر پیدا کرنا ہوگا. ہمیں اس کی کوشش کرنی ہوگی. ہمیں, میں بار بار کہہ رہا ہوں کہ ہمیں ڈیلی بیسس پہ لائف روٹین میں ہمیں ان چیزوں کو پریکٹس کرنا پڑے گا. تو پھر ہمیں یہ صفت جو ہے وہ اپنے اندر پیدا کرنا مشکل کام نہیں ہے, نہ ہی لگے گا, کیونکہ اس خوبی کو اپنانے کے لیے ایک شخص کو دوسرے شخص سے حسد نہیں کرنا چاہیے. حسد, جیلسی جو ہے وہ بھی ہماری سوسائٹی میں, ہمارے معاشرے میں بہت زیادہ پائی جاتی ہے. وی گاٹ نتھنگ ٹو ڈو فرام سم ون سکسیس, وی گاٹ نتھنگ ٹو ڈو سم ونز لائف اسٹائل, وی گاٹ نتھنگ ٹو ڈو واٹ دے آر ویئرنگ, واٹ دے آر یوزنگ, واٹ کائنڈ آف ویکل دے ہیو, لیکن پھر بھی پتہ نہیں کیوں. اینڈ اگین انفارچونیٹلی ود آل ڈیو ریسپیکٹ, میں بھی اس میں شامل ہوں, کس کونے سے ہمارے ذہن میں نگیٹو وائبس آ جاتی ہیں, ہمارے نگیٹو تھاٹس آ جاتی ہیں کہ فلاں بندہ جو ہے وہ یہ کر رہا ہے, اس طرح گھوم رہا ہے, یہ پہن رہا ہے, وہ اس گاڑی میں جا رہا ہے. وی گاٹ نتھنگ ٹو ڈو, دیٹ پرسن ڈیڈنٹ ٹیک منی آؤٹ آف آور پاکٹ, وی ڈیڈنٹ ویسٹ آور انرجی, وی ڈیڈنٹ پے اینی تھنگ, لیکن ہاؤ ایور ہمیں وہ چیز آ جاتی ہے. آف کورس اٹس آف کورس اندر بگ ڈبیٹ, لیکن حسد اسی کا نام ہے. تو پہلی جو سیڑھی ہے وہ آف کورس اپنے نفس کو قابو پانا ہے, اور پھر پلس ہم نے حسد سے دور بھاگنا ہے, حسد کو بالکل ختم کرنا ہے, اگر ہم اپنے اندر خوش اخلاقی کو لا رہے ہیں. بہت بڑی بڑی خواہشات کے پیچھے ہر وقت ہم نے نہیں بھاگنا, دیٹس دا تھرڈ تھنگ کہ یو نو وی ہیو ٹو کنسیڈر, وی ہیو ٹو ڈرا لائن بٹوین آور نیڈس اینڈ وشیز, اپنی ضروریات اور خواہشات کے بیچ میں ہم نے لائن ڈرا کرنی ہے. وی نیڈ ٹو انڈرسٹینڈ دا ڈفرینسز بٹوین جو ہماری خواہشیں ہیں. اس پہ میں نے ایک آرٹیکل بھی لکھا تھا, فیس بک پر ہے, دیٹ از ٹوٹلی 100% بیسڈ آن دس. اور پھر اپنی زندگی میں آنے والی چھوٹی چھوٹی خوشیوں کو بھی ہم نے بھرپور انداز سے اپنانا ہے. بہت ساری اللہ تعالیٰ کی طرف سے نعمتیں ایسی ہوتی ہیں, بہت ساری چھوٹی چھوٹی خوشیاں ایسے ہوتی ہیں. آئی ایم ناٹ ٹیلنگ یو گائز ٹو پر لائک بگ سیلیبریشنز اوور دیز لٹل تھنگس, بٹ ایٹ دا سیم ٹائم پلیز ڈونٹ اگنور جو چھوٹی چھوٹی خوشیاں اللہ تعالیٰ ہمیں دیتے ہیں. اگر ہم ان چیزوں کو, ان خوشیوں کو ریکگنائز کریں گے, ان کو سیلیبریٹ کریں گے, تو ڈیفینیٹلی آور لائف ول بی much pleasant and more beautiful. اور باقی یاد رکھیں کہ اس دنیا میں صرف دولت ہی سب کچھ نہیں, بلکہ جس شخص میں خوش اخلاقی جیسی نعمت اللہ تبارک تعالیٰ نے عطا فرمائی ہے, وہ شخص سب سے امیر ترین شخص ہے. ٹھیک ہے, کیونکہ اس کی وجہ یہ ہے نا کہ اس کی دنیا اور آخرت دونوں ہی اللہ تعالیٰ کے فضل و کرم سے سنور جائیں گے. تو the program is not done yet. I know I'm like جو میں بات کر رہا ہوں, it does sound that the program is towards wrapping up. تو انشاءاللہ بھی اس کے بعد ایک اور 30 minute segment ہے. We're heading to wrap up our program, but we still have one more segment. مگر اس سے پہلے میں ابھی ایک جو ہے وہ میوزیکل ٹریک پروگرام میں شامل کرتا ہوں. اسرار احمد پاکستان کے آرٹسٹ ہیں, نامور, بہت ہی منفرد ان کا میوزک ہے, بہت الگ یونیک ان کی کمپوزیشن ہوتی ہے. اینڈ دس از اے صوفی ٹریک بائی اسرار علی ٹائٹلڈ ایز مرشد. انجوائے اینڈ اسٹے ٹیونڈ وتھ سی ایف سی آر 90.5. یو گائز آر لسننگ ٹو پیٹک. وی سٹل ہیو 30 منٹس مور to stay together and discuss the ethics. Thank you so much.